تاجکستان اور وش کے متوپوراں گھٹناؤں پر نظر تازہ اور وشوسنیان خبریں ادھکارک سوتر سے ریڈیو آواز تاجکی ہندی وبھاگ سے 105.5 ایف ایم میں سن سکتے ہیں۔ اس گھنٹے کی مکھیا خبریں، تاجکستان کے راجدوت نے سعودی عرب کے اوپا ودیش منتری سے ملاقات کی۔ سنیوک راشٹر سنگھان کے بشتراچار ویرودھی سمیلان کے کاریاں کی سمیشا سے سمبندھت 16ویں بیٹھک میں تاجکستان کا پرتنی مندال بھاگ لے رہا ہے۔ تاجکستان کو یوروپ اور مدھیہ ایشیا کھیتر میں ویاپار کھیتر کے سدھاروں میں اگرنی تین دیشوں میں شامل کیا گیا۔ یہ اور دوسری خبریں ہماری اس گھنٹے میں۔ ریاض میں تاجکستان کے صدارن اور پرنادکاری راجدوت اکرام کریمی نے سعودی عرب کے ودیش منترالے میں پروتوکول معاملوں کے اوپا منتری عبدالمجید اس سماری کے بیچ ایک بیٹھک آیوجت کی۔ تاجکستان کے دوتاواس دوارا دی گئی جانکاری کے انوسار اس ملاقات میں دونوں پکشوں کے بیچ آپسی ہت کے وبھن مدعوں پر وستار سے چرچا کی گئی۔ چلو سال کے 18 مئی کو وینا میں سنیوک راشٹر سنگھان کے بشتراچار ویرودھی کنویکشن کے کاریاں سے سمبندھت 16ویں سمیکشا بیٹھک کی شروعات ہوئی۔ اس بیٹھک میں تاجکستان کا پرتنی مندال، جس کا نیتری تاجکستان کے راجیہ وتی نینترن اور بشتراچار نیرودھاک ایجنسی کے اوپا ندیشک فیروز کمولزودہ کر رہے ہیں بھاگ لے رہا ہے۔ تاجکستان کے آسٹریلیا ستھی دوتاواس کے انوسار یہ بیٹھک 22 مئی تک جاری رہے گی۔ اس کاریکرم میں فیروز کمولزودہ نے تاجکستان کا دشت کون پرستوت کرتے ہوئے کہا ہے کہ دیش سنیوک راشٹر بشتراچار ویرودھی کنویکشن کے پراودھانوں کے پربھاوی کاریاں پر درشتا کو مضبوط کرنے، بشتراچار کے کارکوں کی روک تھام تتھا اس کھیتر میں انتراشی سہیوگ کے وکاس کے لیے پرتیبدھ ہے۔ آرتھک سہیوگ اور وکاس سنگھان نے اپنے 2025 کے نوینتم پرکاشن میں گھوشنا کی ہے کہ ویاپار کے انوکول واتاورن میں سدھار ہیتو کیے گئے ٹھوس اپایوں کو دھیان میں رکھتے ہوئے تاجکستان کو یوروپ اور مدھیہ ایشیا کھیتر میں سن 2022-2024 کی اوھی کے دوران ویاپار سدھار میں اگرنی تین دیشوں میں شامل کیا گیا ہے۔ اس بارے میں تاجکستان گنرجا کے آرتھک وکاس اور ویاپار منترالے نے جانکاری دی ہے۔ آرتھک سہیوگ اور وکاس سنگھان کے انوسار اس کھیتر میں تاجکستان کو اگرنی سدھارک دیشوں میں شامل کیا جانا سرکار دوارا لاگو کیے گئے ان اپایوں کا پرینام ہے، جن میں ڈیجیٹل پاردرشتا کا وستار، ویاپار پرکریاؤں میں کاغذی بتاؤں میں کمی، کھیتری آواز سنرچنا میں جراب میں سدھار تتھا ویشوک مانکوں کے انوروپتا اور ستھرتا شامل ہے۔ وشیش روپ سے ڈیجیٹل پردرشتا کے کھیتر میں آرتھک سہیوگ اور وکاس سنگھان نے تاجکستان ویاپار پورٹال کی جانکاری کو 2022 کی تلنا میں الیکھنی روپ سے بہتر بتایا ہے اور اسے نریاتکوں کے لیے نیامون اور قانونی پراودھانوں کو سمجھنے ایوان ان کا پالن کرنے ہیتو ایک مہتوپورن اپکرن مانا ہے۔ عبدالرحمن عبدالرحمنزودہ نے کہا ہے کہ تاجکستان کے راشٹرپتی مامہیم امالی راموں کے دوردرشی اور بدھیمان نیتی کے پرینام سوروپ حال کے ورشوں میں دیش کا ودیشی ویاپار 128 دیشوں کے ساتھ وسترت ہوا ہے۔ انہوں نے یہ بھی الیکھ کیا کہ تاجکستان دوارا ویاپار کے انوکول واتاورن کے کھیتر میں کیے گئے سدھاروں کو انتراشی استر پر پرتشتھی سنگھانوں دوارا اچھا مولیاکان پراپت ہوا ہے، جن میں آرتھک سہیوگ اور وکاس سنگھان بھی شامل ہے۔ سنیوک راشٹر مہا سبھا میں تاجکستان، بحرین اور لیبیا کے استھائی مشنوں کے پہل پر تتھا آنیا پرتنیدھی منڈلوں کے سہیوگ سے وشو فٹ بال دیواس منایا گیا ہے۔ اس بارے میں تاجکستان کے سنیوک راشٹر میں استھائی مشن نے جانکاری دی۔ سماروہ کے ادگھاٹن اوسر پر جونبیک حکمت، تاجکستان کے استھائی پرتنیدھی نے کھیل کے ایکیکرت کرنے والی شکتی اور پرستاو سنیوک راشٹر مہا سبھا پرستاو 78-281 کے
वैश्विक महत्व पर प्रकाश डाला, जिसमें सन 2024 में तजिकिस्तान, बहरीन और लीबिया की पहल पर सर्वसम्मति से अपनाया गया था। उन्होंने कहा कि ये प्रस्ताव केवल खेल का उत्सव नहीं है, बल्कि ये एक ऐसी साझा भाषा है जिससे हर राष्ट्र शांति, विकास तथा महिलाओं और लड़कियों के सशक्तिकरण के लिए उपयोग कर सकता है। फुटबॉल सीमाओं, पहचान और राजनीतिक भेदों से परे जाकर लोगों को जोड़ता है। साथ ही तजिकिस्तानी राष्ट्रीय स्तर पर फुटबॉल के विकास के प्रति अपनी प्रतिबद्धता दोहराई। ये उल्लेख किया गया कि देश में जहां अधिकांश आबादी युवा है, फुटबॉल सामाजिक एकता को मजबूत करने और नए अवसर पैदा करने के लिए एक रणनीतिक निवेश बन गया है। रुस्तमी इमोमाली के नेतृत्व में जुमातिया एशिया फुटबॉल संघ और तजिकिस्तान फुटबॉल संघ के प्रमुख भी है। देश में 500 से अधिक आधुनिक फुटबॉल मैदान बनाए गए हैं। महिला टीमों का गठन किया गया है। युवा रेफरी प्रशिक्षण कार्यक्रमों का विस्तार हुआ है और फुटबॉल संस्थानों का पुनर्निर्माण किया गया है ताकि सभी बच्चों के लिए समान अवसर सुनिश्चित हो सके। तजिकिस्तान ने एक बार फिर उस प्रतिबद्धता की पुष्टि की है जिसके तहत प्रस्ताव 78-281 के मूल्यों को बढ़ावा दिया जा रहा है और फुटबॉल को दुनिया भर में एकता और विकास के साधन के रूप में प्रोत्साहित किया जा रहा है। ये भी उल्लेखनीय है कि रुस्तमी इमोमाली के पहल और संयुक्त राष्ट्र महासभा के 7 मई 2024 के प्रस्ताव के आधार पर हर वर्ष 25 मई को विश्व फुटबॉल दिवस के रूप में मनाया जाता है। अंतर्राष्ट्रीय महिला एवं जल मंच 2026 25 मई को आयोजित किया जाएगा, जो चौथा उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन के सहायक कार्यक्रमों के अंतर्गत होगा। ये सम्मेलन 25 से 28 मई तक जल के सतत विकास हेतु अंतर्राष्ट्रीय दशा के तहत आयोजित किया जा रहा है। इस बारे में तजिकिस्तान सरकार के महिला एवं परिवार मामलों की समिति ने जानकारी दी है। इस फोरम का मुख्य उद्देश्य जल क्षेत्र में असमानताओं को दूर करने के लिए एक उच्च स्तरीय अंतर्राष्ट्रीय मंच का निर्माण करना, नई निर्माण प्रक्रियाओं में महिलाओं की भागीदारी को मजबूत करना तथा जल क्षेत्र में वित्त पोषण और नवाचारों के कार्यान्वयन में उनकी भूमिका को सुदृढ़ करना है। कार्यक्रम में 3 पैनल सत्र शामिल होंगे, जिनमें महिलाओं के उद्यमिता के लिए लक्षित वित्तीय तंत्रों की स्थापना तथा कृत्रिम बुद्धिमत्ता सहित डिजिटल तकनीकों के उपयोग पर चर्चा की जाएगी ताकि महिलाओं की विशिष्ट आवश्यकताओं को बेहतर ढंग से पूरा किया जा सके। प्रतिभागी लिंकिंग समानता को राष्ट्रीय जल रणनीतियों में शामिल करने, सभी स्तरों पर जल संसाधन प्रबंधन तंत्रों को मजबूत करने, क्षेत्रीय और अंतर्राष्ट्रीय सहयोग बढ़ाने तथा हिमनदों की सुरक्षा और सीमा पार सहयोग पर भी विचार विमर्श करेंगे। ये भी उल्लेखनीय है कि दुशांबे में 25 से 28 मई के बीच जल के सतत विकास हेतु अंतर्राष्ट्रीय दशक पर चौथा उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन आयोजित किया जा रहा है। इसके अलावा 2018 से अब तक संयुक्त राष्ट्र के सहयोग से दुशांबे में 3 उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन आयोजित किए जा चुके हैं, जिन्हें दुशांबे जल प्रक्रिया के रूप में जाना जाता है। ये पहल जल संसाधन, स्वच्छता और जलवायु परिवर्तन से जुड़े मुद्दों पर अंतर्राष्ट्रीय सहयोग के लिए एक महत्वपूर्ण मंच बन चुकी है। उच्च स्तरीय मंत्री स्तरीय बैठक और विश्व शहरी विकास मंच 17-18 मई को बाकू में आयोजित किया गया था, जिसमें तजिकिस्तान का प्रतिनिधिमंडल ने भी भाग लिया। अजरबैजान में स्थित तजिकिस्तान के दूतावास के अनुसार इस प्रतिनिधिमंडल का नेतृत्व निजोम यूसुफी ने किया, जो तजिकिस्तान सरकार के अधीन वस्तुकला और निर्माण समिति के अध्यक्ष है। इस मंच पर सतत शहरी विकास से जुड़े महत्वपूर्ण मुद्दों, शहरी अवसंरचना के सुधार, नगर नियोजन में आधुनिक दृष्टिकोणों के उपयोग तथा सतत शहरीकरण के क्षेत्र में अंतर्राष्ट्रीय सहयोग के विस्तार पर विस्तृत विचार विमर्श किया गया। फोरम के दौरान ताजी प्रतिनिधियों ने विषयगत कार्यक्रमों, पैनल चर्चाओं और शहरी विकास से संबंधित द्विपक्षीय बैठकों में भी भाग लिया है। प्यारे सुनने वालों, ये थे समय के ताज़ा खबरें जो हमने आपको प्रस्तुत किया। हमारे दूसरे प्रसारण जारी रहा है, हमारे रेडियो के साथ रहे।

0: Vartman Gadnaon or Mahatvapuran Rajnitik Modon Parnazar.
1: Radio Awazi Tajiki Hindianubahak se 105.5 FM.
0: نمسی پیاری سنیوالو یا دلانائی کی اب سن رہے ریڈیو آواز تاجیک آپ ریڈیو آواز تاجیک ہندی انوبھا کے کاریا کرموں کو سن رہے ہیں ہمارے کاریا کرم کا وشا ہے تاجکستان ودیشیوں کے دشتی کون سے رجدہانیان راجیا ویاوستھا میں ایک مہتوپورا بھومیکا نبھاتی ہے اور دیش کے پرشاسنک ایوان راجنیتی کیندر ہوتی ہے تاجکستان گنراج کی رجدہانی کے روپ میں دوشانبے شہر آج تاجکستان گنراج کے راجیات کے وکاس کے ایک نئے چران میں ایک وشیش درجہ پراپت کر چکا ہے تاجکستان گنراج کی رجدہانی دوشانبے حال کے ورشوں میں اچھ استری انتراشٹری آیوجنوں کے لیے سب سے مہتوپورا کیندروں میں سے ایک بن گئی ہے یہ شہر نہ کیول پورا راشٹری نرنائے لینے کا استھان بن گیا ہے بلکہ انتراشٹری منچ پر تاجکستان کو پرستوت کرنے کا ایک منچ بھی بن گیا ہے تاجکستان گنراج کی راجدھانی ہونے کے ناطے دوشانبے کے جڑواں شہروں اور انتراشٹری سہیوگ کے کھیتر میں ودیشی دیشوں کی راجدھانیوں اور پرمکھ شہروں کے ساتھ گھنیشٹھ اور سکری سامبان ہے یہ سہیوگ سانسکرتک آدان پردان ارتھ شاستر وگیان شکشا اور انیہ مہتوپورا ساماجک کھیتروں کے آدھار پر وستارت ہو رہا ہے پریاتن دیش اور راشٹر کے پرتنیدھت کرتا ہے پرتیک تاجک ناگری کو اس دیویا دیش کو اس کے شلپ ریتی رواجوں پرمپراؤں سندر اور منموہک پرکرتک دشیوں وشال جھیلوں اور پہاڑوں اور تازے و سوچھ جل سے پوری دنیا کو پریچت کرانا چاہیے تاجکستان گنراجیہ اپنی خوبصورت پرکرتی فریش ہوا اور پریاتن ستھلوں کے لیے دنیا بھر میں پرسید ہے ہر سال دنیا باہر سے لاکھوں پریاتک تاجکستان میں آتے جاتے ہیں سنیوک راشا سانگھ کے پرتنیدھی پاروتی رماسوامی تاجکستان میں لگ بھگ 2 سال کے لیے اس پد پر کام کر رہے ہیں اور تاجکستان انہوں کے لیے بہت پسند ہے
2: میرا نام پاروتی رماسوامی ہے اور میں یہاں تاجکستان میں یونائٹڈ نیشنز کی پرتنیدھی ہوں اور مجھے یہاں 2.5 سال ہو گئے ہیں اور مجھے یہاں کام کرنے میں بہت ہی اچھا لگتا ہے میں کافی جگہوں پہ میں نے یونائٹڈ نیشنز کے لیے کام کیا ہے اور ہمارا ہر 3-4 سال کے بعد تبادلہ ہوتا رہتا ہے الگ الگ دیشوں میں اور مجھے بہت پسند ہے تاجکستان یہاں کے لوگ بہت ہی نرم دل کے ہیں اور بہت ہی مہمان نوازی بھی بہت اچھا کرتے ہیں اور تاجکستان جو ہے پورے ودیشوں میں اور پورے دنیا میں اپنے کلائمیٹ انوائرمنٹ پانی اور ہمارے جو برفیلے پہاڑ ہوتے ہیں ان سب کے بارے میں خاص طور سے جو ہے گلوبلی لیڈ کرتا ہے آپ نے دیکھا ہوگا اس سال مئی کے مہینے میں یہاں پہ گلیشیئر پریزرویشن کانفرنس بھی ہوا جس کا سہیوگ ہم نے بہت کیا ہے یونائیٹڈ نیشنز اور میرے آفس نے خاص طور سے اور یونائیٹڈ نیشن کے جتنے بھی یہاں پہ ایجنسیز ہیں سب الگ الگ وشیوں میں کام کرتے ہیں چاہے وہ کھانے کے بارے میں ہو یا تندرستی کے بارے میں ہو یا عورتوں کی ترقی کے بارے میں ہو یا سب لوگوں کی نوکریاں اور پیشے کی بات ہو ان سب میں ہم لوگ کام کرتے ہیں تو مجھے یہاں کے لوگ یہاں کی مہمان نوازی اور یہاں کا جو ڈیولپمنٹ کا مدعے ہیں یہ بہت ہی صحیح لگتے ہیں یہاں کے کنٹری کے نیڈس کے حساب سے یہاں کی ضرورتوں کے حساب سے سو میرے خیال سے سرکار کا جو وکاس کا جو پلان ہے وہ بہت ہی صحیح پلان ہے اور ہم سب سرکار کے ساتھ ہاتھ ملا کے ساتھ ساتھ میں کام کرتے ہیں
0: سننے والوں یہاں ہم آپ کو شریمتی پاروتی رامسوامی کے بارے میں جانکاری پرستوت کرتی ہے ہمارے ساتھ رہے سنیوک راشٹر 16 مارچ پرتی ملک کی قویل مدام رماسوامی پاروتی کو سنیوک راشٹر مہا سچیو اینٹونیو گوتیریش نے تاجکستان میں سنیوک راشٹر کی ریزیڈینس کوارڈینیٹر کے طور پر نیوکت کیا ہے پاروتی نے ترکیہ اور افغانستان میں ویش کھدیا کاریاکرم کے کاریانویان میں اہم بھومیکا نبھائی تھی گوتریس کے پروکتا نے دینک سنوادتا سمیلن میں بتایا کہ پاروتی نے مہا سچیو دوارا نیوکت اور میزبان سرکار کی پشتی کے بعد تاجکستان میں ریزیڈینٹ کوارڈینیٹر کا پد سنبھالا بیان کے انوسار شریمتی پاروتی کے پاس وکاس و مانوی کھیتروں میں رنانیتک یوجنا تیار کرنے جوکھم پربندھان لوگوں سے کام کرانے سنگھرش وشلیشن اور مانوی پہنچ آدی کھیتروں میں 30 से अधिक वर्षों का अनुभव है। इससे पहले पर्वती तुर्किया में संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम के प्रतिनिधि और कंट्री डायरेक्टर थी। इस दौरान उन्होंने वंचित वर्ग के लोगों के भोजन व पोषण संबंधी जरूरतों को पूरा करने के लिए काम किया। पर्वती ने भूकंप प्रभावित लोगों को आपातकालीन सहायता प्रदान करने के सरकार के प्रयासों के समर्थन में संयुक्त राष्ट्र बहुक्षेत्रीय प्रतिक्रिया कार्यक्रम में सक्रिय रूप से योगदान दिया। तजिकिस्तान अपने स्वादिष्ट भोजनों में सारे जहान में मालूम मशहूर है और यहाँ श्रीमती पर्वती कहती है,
2: मुझे बहुत पसंद है यहाँ का भोजन। मुझे खास तौर से जो ताज़ी सब्जियों का सलाद बनता है, सूप बनता है, और अलग अलग रीजन का जो खाना खास है वो भी बहुत अच्छा लगता है। मेरे को तजिकी पुलाव बहुत पसंद है, खास तौर से जिस तरह से नवरोज की टाइम पे या खास प्रोग्राम के टाइम पे जो पुलाव पेश करते हैं, हम मेरे को बहुत पसंद है। और मैंने काफ़ी पुलाव खाया, हमारे हिंदुस्तान में भी पुलाव बनता है। मैं अफ़गानिस्तान में भी काम कर चुकी हूँ, अफ़गानी पुलाव भी मैंने खाया है, समरकंदी पुलाव मैंने खाया है। तो मुझे लगता है कि खास यहाँ के जो खाने के पदार्थ हैं और खाने की सामग्री है, काफ़ी अच्छे से लोग यहाँ यूज़ करते हैं। तो जितने भी लोग हैं, हमारे मेहमान भी आते हैं, उनको भी हम लोग पुलाव खिलाने ले जाते हैं, और बाकी शशलिक वगैरह जो यहाँ का खाना है। नहीं, यहाँ के नान भी बहुत मशहूर हैं और मुझे भी नान बहुत पसंद है, और नान और छका हम लोग खाते हैं जहाँ भी हम रेस्टोरेंट में जाते हैं। और जैसे कुजान का जो नान है वो दुशांबे के नान से अलग है, या आप हारलोन चले जाएँ या दरवोज चले जाएँ, तो हर जगह पर खास तरह से नान बनाते हैं। तो बहुत ही बढ़िया तरीका नान बनाने का है, और अलग अलग तरीके के भी नान हैं यहाँ पर। तो सब में स्वाद है, अलग अलग स्वाद है, अलग अलग चीज़ के साथ खाते हैं। कभी नान सूप के साथ खा लेंगे, कभी हम नान मक्खन के साथ खा लेंगे, कभी नान चका के साथ। तो हर खाने के साथ अच्छा लगता है नान।
0: तजिकिस्तान गणराज्य और विशेष रूप से राजधानी दुशांबे शहर हाल के वर्षों में आतंकवाद और उग्रवाद के विरुद्ध लड़ाई में क्षेत्रीय और अंतर्राष्ट्रीय पहलों का एक महत्वपूर्ण केंद्र बन गया है। इन पहलों को दुशांबे प्रक्रिया के रूप में जाना जाता है, और ये विभिन्न देशों और संगठनों के बीच संवाद और समन्वय के लिए एक मंच के रूप में कार्य करती है। गौरतलब है कि दुशांबे को इस क्षेत्र के सबसे सुरक्षित शहरों में से एक माना जाता है। सन 2004 में दुशांबे के एशिया प्रशांत क्षेत्र में पहले यूनेस्को शांति शहर पुरस्कार से सम्मानित किया था। उच्च स्तर की सुरक्षा, विधायी विकास और अंतर्राष्ट्रीय सहयोग ने इस राजधानी को एक मजबूत राजनीतिक और कूटनीतिक केंद्र बना दिया है। हाल के वर्षों में दुशांबे ने कई अंतर्राष्ट्रीय खेल आयोजनों के मेजबान की, जिन्होंने इस क्षेत्र में अंतर्राष्ट्रीय सहयोग और खेलों के विकास को मजबूत करने में योगदान दिया है, जिनमें जूडो प्रतियोगिताएं, काफा फुटबॉल चैंपियनशिप, सांबो प्रतियोगिताएं, कुश्ती, टेनिस और मिश्रित मार्शल आर्ट प्रतियोगिताएं शामिल है। ये आयोजन दर्शाते हैं कि दुशांबे इस क्षेत्र का एक महत्वपूर्ण खेल केंद्र बन गया है, जो खेल कूटनीति के माध्यम से अंतर्राष्ट्रीय संबंधों को मजबूत कर रहा। गेपल ग्लोबल सेफ्टी रिपोर्ट सन 2025 के अनुसार तजिकिस्तान गणराज्य कानून और व्यवस्था सूचक में दुनिया के सबसे सुरक्षित देशों में पहले स्थान पर है, जो सुरक्षा, स्थिरता और कानून प्रवर्तन में नागरिक विश्वास को मापता है। वैश्विक सुरक्षा रिपोर्ट सन 2025 पर आधारित एक सर्वेक्षण से पता चलता है कि तजिकिस्तान के निवासी रात में सुरक्षित महसूस करते हैं और इन्हें कानून प्रवर्तन पर पूरा भरोसा है। याद दिलाना है कि तजिकिस्तान के अंतर्राष्ट्रीय उपलब्धियां और मान्यता तजिकिस्तान गणराज्य के राष्ट्रपति, राष्ट्र के नेता महामहिम इमाली रहमान की सफल नीतियों का परिणाम है। देश के नेतृत्व की पहल और निरंतर कदमों ने देश में सुरक्षा और स्थिरता सुनिश्चित करने में योगदान दिया है, जिससे अंतर्राष्ट्रीय स्तर पर तजिकिस्तान की प्रतिष्ठा और भी मजबूत हुई है।

और मध्य एशिया में राजनीतिक और क्रांतिकारी आंदोलनों का प्रभाव बढ़ रहा था। सन 1905-1907 की क्रांति ने नुसरतुल्ला मखसूम के विचारों और दृष्टिकोण पर गहरा प्रभाव डाला। वे धीरे धीरे राजनीतिक गतिविधियों से जुड़ गए और सामाजिक आंदोलनों में भाग लेने लगे। उनका सपना था कि जनता सम्मानजनक जीवन जिए और अत्याचार तथा अन्याय से मुक्त हो। 1917 के अक्टूबर क्रांति के बाद क्षेत्र की राजनीति स्थिति बदल गई और नुसरतुल्ला मखसूम को सरकारी कार्य में शामिल किया गया। उन्होंने विभिन्न प्रशासनिक पदों पर कार्य किया और एक जिम्मेदार न्यायप्रिय तथा कुशल संगठन के रूप में प्रसिद्ध प्राप्त की। उन्होंने गर्म क्रांतिकारी समिति का अध्यक्ष नियुक्त किया गया, जहाँ उन्होंने व्यवस्था स्थापित करने, जनता की जीवन स्थितियों को बेहतर बनाने और समाज के विकास के लिए प्रयास किए। नुसरतुल्ला मखसूम की सबसे बड़ी ऐतिहासिक सेवाओं में ताजिक रज्जा की स्थापना के लिए उनका संघर्ष शामिल है। सन 1920 के दशक में मध्य एशिया में राष्ट्रीय क्षेत्रीय विभाजन का प्रशांत सामने आया। उस समय कुछ राजनेता ताजिक राष्ट्र के अस्तित्व को ही नकारते थे और ताजिकों को एक स्वतंत्र राष्ट्र के रूप में मान्यता नहीं देना चाहते थे। नुसरतुल्ला मखसूम ने साहस और दृढ़ता के साथ ताजिक जनता के अधिकारों और हितों की रक्षा की। उन्होंने सिद्ध किया कि ताजिक राष्ट्र का प्राचीन इतिहास, समृद्ध संस्कृति और प्राचीन भाषा है तथा वे अपनी स्वतंत्रता राज्य के अधिकारी की। उनके तथा अन्य देशभक्त नेताओं के प्रयासों से वर्ष 1924 में ताजिक स्वायत्त सोवियत समाजवादी गणराज्य की स्थापना हुई। ये घटना ताजिक जनता के लिए ऐतिहासिक महत्व रखती थी, क्योंकि लंबे समय बाद ताजिकों को अपनी राष्ट्रीय राज्य व्यवस्था प्राप्त हुई। नुसरतुल्ला मखसूम गणराज्य के प्रमुख नेताओं में से एक बने और ताजिकिस्तान के केंद्रीय कार्यकारी समिति के अध्यक्ष नियुक्त किए गए। उन्हें देश के विकास और प्रगति के लिए अनमूल्य सेवाएं दी। उनके नेतृत्व में शिक्षा, संस्कृति और स्वास्थ्य सेवाओं का विकास हुआ। नए विद्यालय स्थापित किए गए। ताजिक भाषा में समाचार पत्र और पुस्तकें प्रकाशित हुए तथा युवाओं को उच्च शिक्षा के लिए बड़े शहरों में भेजा गया। उनका विश्वास था कि किसी भी राष्ट्र का भविष्य ज्ञान और शिक्षा पर निर्भर करता है। इसी कारण उन्होंने शिक्षा के विकास को विशेष महत्व दिया। नुसरतुल्ला मखसूम ने ताजिक भाषा और संस्कृति की रक्षा तथा विकास में भी महान योगदान दिया। उस समय अधिकांश सरकारी कार्य अन्य भाषाओं में किए जाते थे, लेकिन उन्होंने ताजिक भाषा को उसका उचित स्थान दिलाने और राष्ट्रीय संस्कृति को विकसित करने के लिए निरंतर प्रयास किया। वे अत्यंत मेहनती, मानवतावादी और जनता की समस्याओं के प्रति संवेदनशील व्यक्ति थे। लोग उनसे प्रेम करते थे, क्योंकि वे सदैव जनता की कठिनाइयों को दूर करने का प्रयास करते थे। वे अपने राष्ट्र और मातृभूमि के प्रति पूरी तरह समर्पित थे और उन्होंने अपने संपूर्ण जीवन जनता की सेवा में समर्पित कर दिया। किंतु 1930 का दशक सोवियत संघ के अनेक महान व्यक्तित्वों के लिए दुखद काल सिद्ध हुआ। उस समय राजनीतिक दमन शुरू हुआ और अनेक निर्दोष लोगों को झूठे आरोपों में गिरफ्तार कर दंडित किया गया। नुसरतुल्ला मखसूम भी इसे अन्यायी नीति के शिकार बनी। उन्हें जनता का शत्रु घोषित कर वर्ष 1937 में मृत्यु दंड दे दिया गया। ये ताजिक राष्ट्र के लिए अत्यंत बड़ी क्षति थी, क्योंकि देश ने अपने एक महान और सच्चे पुत्र को खो दिया। बाद में ये सिद्ध हुआ कि वे निर्दोष थे और उनका सम्मान पुनः बहाल किया गया। ताजिकिस्तान की स्वतंत्रता प्राप्त के बाद उनकी सेवाओं का और अधिक सम्मान किया गया। वर्ष 2006 में उन्हें मरणोपरांत हीरो ऑफ ताजिकिस्तान की सर्वोच्च उपाधि प्रदान की गई। आज उनका नाम देशभक्ति, साहस और राष्ट्र निष्ठा के प्रतीक के रूप में ताजिक इतिहास में अमर है। नुसरतुल्ला मखसूम आधुनिक ताजिक राज्य के संस्थापकों में से एक के रूप में इतिहास में विशेष स्थान रखते हैं। उन्होंने अपने
Сам порен живан таджик рашкез ва тантрата, прагати ор самритике ли е самарпиткия. Унка живан ор каря ач ки юва перхи ор аневали перхиюн ке ли е деш бакти тяг ор раштра сева ка прернас ноте. Е улек харна вашаке ки раштра наякон ки павитра самритико саман дене татха мамахим ималирамон ке прясон ор пахал ке паринамасваруб Нусратулла Махсум ке кабр ки мити ка ек бахаг ма матри бумі Таджикистан вапас лаяка. Таджикистан гнарджакі раша пайці мама хімалі рамон сваям душамбіян траші хаваї адда пахунче о рашке махан путерун. Таджикистан ке наяко Нусратулла Махсум о ширішо Шохтемур садхі таджик ітихас о санскриті ке махан хасті Нісур Мухаммад ке каброн ке міті ке свага самароме віяктегат руб се бхаг ля. Іс ітихасік о адятмік самароме раштра діяш ке фратя اپسیتی اس بات کا سپش پرامان تھی کہ تجکستان کی سرکار اور راجا اپنے راشتری اتحاس سانسکرتک سوتنترتا سانت پربھوتا اور ماتری بھومی کے لیے سمرپت مہان پتروں کی سیواؤں کو اتینت سمان اور آدر پردان کرتے ہیں. رش کے مہان سپوتوں کی قبروں کی مٹی کے سواگت کے سمان میں ہوائی اڈے کے پرسار کو وشیش روپ سے سجایا گیا تھا. گمبھیر سامان اور گریما سے بھرے واتاورن میں ادھیکاریوں کی رپورٹ کے بعد سامان گورد کے سینکوں نے تجکستان کے راشٹر نائکوں کی قبروں کی مٹی سے یوکت ان وشیش پتروں کو جو تجکستان کے راشٹری دہوش سے دھکے ہوئے تھے اتیانت آدر پوروک ویمان سے اتارا اور اوپچاریک سینا مارچ کے ساتھ ہوائی اڈے کے مکھیہ پرانگن تک پہنچایا. تجکستان گنرجا کے راشٹرپتی اور راشٹری نیتا مامہیم امولی رامون نے نصرتاللہ مخصوم شیرین شاہ شاہ تیمور اور نیسور محمد کے اتہاسک سیواؤں کو سماران کرتے ہوئے ان کے قبروں کی میٹی والے پتروں کے سکشام گہری شردھا اور سامان ویاکت کیا. ان اتہاسک اور بھاوناتمک شنون میں مامہیم امولی رامون نے وشیش روپ سے یہ الیکھ کیا کہ نصرتاللہ مخصوم اور شیرین شاہ شاہ تیمور آدھونک تاجک راج ویوسھا کے سنستھاپکوں میں گنے جاتے ہیں. انہوں نے رش کے آستھت رکشا راشٹری ہتوں کی سرکشا پرشاسنک سیماؤں کے نردھارن تتھا تجکستان گنرجا کی استھاپنا میں امولیہ اور اتہاسک سیوائیں پردان کی. واستو میں راجا سوتنترتا اور راشٹر نیتا مامہیم امولی رامون کے وشیش دھیان اور پریاسوں کے کارن آج ماتری بھومی کے مہان پتروں کی اتہاسک سیواؤں کا گہن ہدیاین اور اچت سمان کیا جا رہا ہے. ان کے نام اور کاریوں کو دیش بھکتی راشٹری چیتنا نشٹھا اور راشٹر سیوا کے آدرش ادھارن کے روپ میں سامان پوروک یاد کیا جاتا ہے. یہ مہان اور مہامہیم پہل راشٹرپتی مامہیم امولی رامون کی سنسکرتی پریمی اتہاس نرمتا اور مانو توادی نیتی کے نرنترتا مانی جاتی ہے. یہ ایک بار پھر سدھ کرتی ہے کہ سوتنترتا کے دور میں اتہاسی سمرتی کا پورن جاگران رش کے مہان پتروں کا سمان اور رشری آتما چیتنا کو مضبوط کرنا راجا نیتی کے متو پورن ستمبھ بن چکے ہیں. اس کے بعد اس اتہاسی سماراہون میں سمیلیت پرتینیدھی منڈل موٹر سائیکل اسکورٹ دل کے ساتھ دوشانبے کیندری جامع مسجد کی اور روانہ ہوا. اب یہ رشری نایاک پرچین تاجک رش کے سمرپت پتر اپنی پیترک ماتری بھومی پریا تجکستان میں اس دیش میں جس کے لیے انہوں نے اپنا جیوان نیوچھاور کر دیا اپنا ستھائی وشرام ستھان پراپت کر رہے ہیں. نساندے یہ قدم سوتنترتا کے ان شہیدوں کی آتما کو شانتی پردان کرے گا تتھا ورتمان اور آنے والی پیڑھیوں کو یہ سندیش دے گا کہ ماتری بھومی اپنی سمرپت اور بالیدانی پتروں کی مہان سیواؤں کو کبھی نہیں بھولتی چاہے دیر سے ہی صحیح ان کا سمان اوشیا کیا جاتا ہے. نساندہ تاجک رش کے اوئین مہان ان مہان اور سمرپت پتروں کے پرتی یہ سمان اور شری دھنجلی پریا راشٹر نیتا بدھیمان مارگ درشک اور مہان نیترتو کرتا مامہیم امولی رامون کے نام کے ساتھ اتہاس کے پنوں میں سدیو امر رہے گی. پیارے سننے والوں یہ تھے ہمارے تپانی جو آپ نے سنا ہے. ہمارے دوسرے پرسارن جاری رہا ہے ہمارے ریڈیو کے ساتھ رہے.